0: Coming up next, 101 News Headlines. News Headlines.
1: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज जुमेरात है, सफर की 15 और जुलाई की 30 तारीख। ये रेडियो पाकिस्तान है। समरा यूसुफ से खबरें सुनिए। अहम खबरों का खुलासा। वज़ीर आज़म ने मुतल्लिका हुकाम को हिदायत की है कि ज़ेरे तामीर तमाम दानी स्कूल मुकर्रर मुद्दत में मुकम्मल किए जाएं। नायब वज़ीर आज़म और मिस्र के वज़ीर ख़ारिजा ने टेलीफोन पर खित्ते की ताज़ा सूरत हाल पर तबादला ख्याल किया है। पाकिस्तान ने कहा है कि पाकिस्तान कुवैत दिफाई तआवुन मुआहदे से दोनों ममालिक की मुसल्लह अफवाज के दरमियान रवाबित मज़ीद मुस्तहकम होंगे। इक्तिसादी उमूर के वज़ीर ने कहा है कि वज़ीर आज़म ऑफिस सिस्टम मुकम्मल इंतजामी ढांचे को डिजिटल तर्ज पर उस्तवार करते हुए हुकूमती कारकर्दगी में नुमाया बेहतरी लाएगा। चेयरमैन वज़ीर आज़म यूथ प्रोग्राम ने दौलत मुश्तरका के रुकन ममालिक के दरमियान नौजवानों के उमूर के शोबे में तआवुन को मज़ीद मजबूत बनाने के लिए पाकिस्तान के अज़्म का इआदा किया है। पाकिस्तान और जनूबी कोरिया के दरमियान हॉकी सीरीज का पहला मैच आज इस्लामाबाद में खेला जाएगा। और अब खबरों की तफसील। वज़ीर-ए-आज़म मोहम्मद शहबाज शरीफ ने कहा है कि माशी तौर पर कमजोर खानदानों के बच्चों को तालीम और तरक्की के यकसा मौके फराहम करना हुकूमत की अव्वलीन तरजीहात में शामिल है। वो इस्लामाबाद में दानिश अथॉरिटी बोर्ड के पहले इजलास की सदारत कर रहे थे। वज़ीर आज़म ने कहा कि दानिश स्कूल इसी मकसद के तहत कायम किए जा रहे हैं जहां मुस्तहिक और बासलाहियत तलबा को मेरिट की बुनियाद पर दाखिला और मयारी तालीम फराहम की जाती है। उन्होंने मुतल्लिका हुकाम को हिदायत की कि ज़ेरे तामीर तमाम दानिश स्कूल मुकर्रर मुद्दत में मुकम्मल किए जाएं और उसके तमाम कैंपस में तलबा के लिए मुकम्मल रिहायशी सहूलियात यकीनी बनाई जाएं। नायब वज़ीर आज़म इसहाक डार से मिस्र के वज़ीर ख़ारिजा डॉक्टर बदर अब्दुल आती ने टेलीफोन पर राबता किया है। टेलीफोनिक गुफ्तगू के दौरान दोनों रहनुमाओं ने फलस्तीन की बिगड़ती हुई सूरत हाल पर गहरी तशवीश का इजहार किया और गजा और मकबूजा मगरबी किनारे के इलाकों में इसराइली फौजी कार्रवाइयों की मजम्मत की। उन्होंने फौरी जंगबंदी, इंसानी इमदाद की बिला रुकावट फराहमी और बैनुल अक्वामी कवानीन के मुकम्मल एहतराम की जरूरत पर जोर दिया। उन्होंने खित्ते की ताज़ा सूरत हाल पर भी तबादला ख्याल किया और कशीदगी की रोकथाम और खित्ते में अमन व इस्तेहकाम बरकरार रखने के लिए तहम्मुल, बातचीत और सिफारतकारी की अहमियत पर जोर दिया। कुवैत के वज़ीर ख़ारिजा शेख जरा जाबिर अल अहमद अल सबाह ने जनरल हेडक्वार्टर्स रावलपिंडी में चीफ ऑफ आर्मी स्टाफ और चीफ ऑफ डिफेंस फोर्सेस फील्ड मार्शल सैयद आसिम मुनीर से मुलाकात की। इस मौके पर पाकिस्तान में कुवैत के सफीर नासिर अब्दुलरहमान जे अल मोतेरी भी उनके हमराह थे। मुलाकात में बाहमी दिलचस्पी के उमूर, इलाकाई सलामती और दोनों ममालिक के दरमियान तआवुन को मजीद मजबूत बनाने के इकदामात पर तबादला ख्याल किया गया। फील्ड मार्शल सैयद आसिम मुनीर ने कुवैत के साथ पाकिस्तान के मजबूत ताल्लुकात के अज़्म का इआदा करते हुए कहा कि दोनों ममालिक खित्ते में अमन, इस्तेहकाम और खुशहाली के मुश्तरका विजन पर यकीन रखते हैं। पाकिस्तान ने जून 2023 में तय पाने वाले पाकिस्तान कुवैत दिफाई तआवुन मुआहदे की कुवैत की जानिब से तौसीक का खैर मकदम करते हुए इसे दोनों बरादर ममालिक के दरमियान दरीना दिफाई शराकतदारी में एक अहम संगी मील करार दिया है। इस्लामाबाद में जारी बयान में दफ्तर खारिजा के तर्जमान ताहिर अंदराबी ने कहा कि ये पेशरफ्त दोनों ममालिक के इस मुश्तरका अज़्म की अकासक है कि वो बाहमी दिफाई तआवुन और सिक्योरिटी शराकतदारी को मजीद फरोग देना चाहते हैं जिसका आगाज 1980 की दहाई के अवाइल में हुआ था। उन्होंने कहा कि इस माहदे से दोनों ममालिक की मुसल्लह अफवाज के दरमियान इदारा जाती रवाबित मजीद मजबूत होंगे और पाकिस्तान और कुवैत के दरीना दिफाई ताल्लुकात को मजीद इस्तेहकाम मिलेगा। وزیر خزانہ محمد اورنگزیب نے اسلام آباد میں اقتصادی رابطہ کمیٹی کے اجلاس کی آن لائن صدارت کی. اجلاس میں قومی غذائی تحفظ و تحقیق ڈویژن کی جانب سے پیش کی گئی سمری پر غور کیا گیا اور نائب وزیر اعظم اسحاق ڈار کی سربراہی میں ایک اسٹیئرنگ کمیٹی قائم کرنے کی منظوری دی گئی. یہ اسٹیئرنگ کمیٹی گندم کی درآمد کی تجویز اور صوبوں کی ضروریات کے حوالے سے عملی طریقہ کار وضع کرے گی. اقتصادی امور کے وزیر احد چیمہ نے اسلام آباد میں وزیر اعظم آفس سسٹم سے متعلق وزارتی سطح کے جائزہ اجلاس کی صدارت کی. اجلاس میں وزارت داخلہ، وزارت قومی غذائی تحفظ و تحقیق اور فیڈرل بورڈ آف ریونیو کی جانب سے وزیر اعظم آفس سسٹم پر عمل درآمد کے بارے میں تفصیلی بریفنگ دی گئی. اس موقع پر احد چیمہ نے کہا کہ وزیر اعظم آفس سسٹم کے ذریعے حکومتی نظام مکمل طور پر ڈیجیٹل بنایا جا رہا ہے، جس سے حکومتی کارکردگی میں نمایاں بہتری آئے گی. پاکستان اور آذربائیجان نے باہمی دلچسپی کے شعبوں میں دیرینہ دوستی اور تعاون کو مزید مضبوط بنانے کے عزم کا احاطہ کیا ہے. اس عزم کا اظہار اسلام آباد میں آذربائیجان کے پاکستان میں سبکدوش ہونے والے سفیر خیزر فرہادوف کی وزیر قانون و انصاف سینیٹر اعظم نذیر تارڑ سے الوداعی ملاقات کے دوران کیا گیا. ملاقات میں وفاقی وزیر نے سفیر خیزر فرہادوف کی سفارتی مدت کے دوران پاکستان اور آذربائیجان کے درمیان تاریخی تعلقات کو مزید مضبوط بنانے میں ان کی خدمات کو سراہا. یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں. چیئرمین وزیراعظم یوتھ پروگرام رانا مسعود احمد خان نے دولت مشترکہ کے رکن ممالک کے درمیان نوجوانوں کے امور کے شعبے میں تعاون کو مزید مضبوط بنانے کے لیے پاکستان کے عزم کا اعادہ کیا ہے. وہ ساموا کے وزیر برائے خاندانی و سماجی امور موئیفاؤ جولیس آہ کوئی تافو نائی کے ہمراہ دولت مشترکہ کی یوتھ منسٹریلیل ٹاسک فورس کے خصوصی آن لائن اجلاس کی مشترکہ صدارت کر رہے تھے. نوجوانوں کی ترقی کے حوالے سے پاکستان کے ویژن پر روشنی ڈالتے ہوئے انہوں نے معیاری تعلیم، کاروباری مواقع، جدت، ڈیجیٹل ٹیکنالوجی اور ہنر مندی کی تربیت تک رسائی بڑھانے کی ضرورت پر زور دیا. حکومت نے آج کے لیے پیٹرولیم مصنوعات کی نئی قیمتوں کا اعلان کر دیا ہے. وزارت توانائی کی جانب سے جاری اعلامیے کے مطابق پیٹرول کی قیمت میں 75 پیسے فی لیٹر کمی کی گئی ہے، جس کے بعد اس کی نئی قیمت 335.06 روپے فی لیٹر ہو گئی ہے. اسی طرح ہائی سپیڈ ڈیزل کی قیمت میں 2.24 روپے فی لیٹر اضافے کے بعد اس کی نئی قیمت 390.62 روپے فی لیٹر مقرر کی گئی ہے. گوادر بندرگاہ پر بحری جہازوں کو ایندھن فراہم کرنے کا دوسرا تجارتی عمل مکمل کر لیا گیا ہے، جو گوادر کو ایک علاقائی بحری مرکز بنانے کی جانب ایک اور اہم پیش رفت ہے. گوادر پورٹ اتھارٹی کے مطابق یہ تجارتی عمل بین الاقوامی حفاظتی، ماحولیاتی اور آپریشنل معیار کے مطابق کامیابی سے مکمل کیا گیا. ادھر بحری امور کے وزیر جنید انوار چوہدری نے کہا کہ گوادر بندرگاہ پر بحری جہازوں کو ایندھن فراہم کرنے کے دوسرے تجارتی عمل کی کامیاب تکمیل اس بات کا واضح ثبوت ہے کہ گوادر تیزی سے بین الاقوامی بحری تجارت اور خدمات کا ایک اہم مرکز بن کر ابھر رہا ہے. صدر آصف علی زرداری اور وزیر اعظم شہباز شریف نے ہر پاکستانی پر زور دیا ہے کہ وہ چوکس رہے اور انسانی سمگلنگ میں ملوث افراد اور گروہوں کی نشاندہی میں تعاون کرے. انسانی سمگلنگ کی روک تھام کے آج منائے جانے والے عالمی دن کے موقع پر انہوں نے اپنے الگ الگ پیغامات میں کہا کہ انسانی سمگلنگ جیسے سنگین جرم کے خاتمے کے لیے حکومت کی مسلسل کوششوں کے ساتھ ساتھ ہر شہری کا تعاون، آگاہی اور ذمہ داری کا احساس بھی ضروری ہے. پاکستان اور جنوبی کوریا کے درمیان 4 میچوں کی ہاکی سیریز کا پہلا میچ آج پاکستان سپورٹس کمپلیکس اسلام آباد میں کھیلا جائے گا. میچ 5:15 شروع ہوگا. سیریز کا دوسرا میچ اتوار کو، جبکہ باقی 2 میچ آئندہ ماہ کی 4 اور 7 تاریخ کو کھیلے جائیں گے. پاکستان اور سری لنکا کی خواتین کرکٹ ٹیموں کے درمیان 3 میچوں کی سیریز کا پہلا T20 کرکٹ میچ کل دمبولا میں کھیلا جائے گا. میچ 9:30 شروع ہوگا. اور اب موسم، محکمہ موسمیات کی پیش گوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران اسلام آباد، بالائی اور وسطی پنجاب، شمال مشرقی بلوچستان اور کشمیر میں بعض مقامات پر تیز ہواؤں اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ ملک کے جنوبی علاقوں میں موسم گرم اور مرطوب رہے گا۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت، اسلام آباد 26 ڈگری سینٹی گریڈ، لاہور اور پشاور 29، کراچی 30، کوئٹہ 24، گلگت 19، مری 17 اور مظفرآباد 23 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے موسم کی پیش گوئی کے مطابق سری نگر، لہ، پلوامہ، اننت ناگ، شوپیاں، بارہ مولہ اور جموں میں متلا ابر آلود رہنے اور کہیں کہیں تیز ہواؤں اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، پلوامہ اور اننت ناگ 20، جموں 28، لہ 9، شوپیاں 19 اور بارہ مولہ 21 ڈگری سینٹی گریڈ۔ اس کے ساتھ ہی خبریں ختم ہوئیں۔ مزید خبروں اور تجزیوں کے لیے آئیے ہماری ویب سائٹ radio.gov.pk پر۔
2: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، پنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1
3: For latest news headlines after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: रास्ता भी नहीं मिल रहा होता आपको।
1: अच्छा रास्ता नहीं मिलता, रास्ता नहीं, रास्ता तो नहीं मिलता, ये बात
0: जब पहली दफा आपका तारुफ होता है,
1: आपको रास्ता नहीं मिलता, नजर नजर नहीं आता, आपको दिखाई नहीं देता, चक्कर आ जाते हैं, आपको डर डर लगता है ना, आपको
0: बचने का रास्ता ही नहीं मिलता
1: वो दरअसल
0: हार के फिर आप लेट जाते हैं, आप कहते हैं हूं जो तू करना है तू कर।
1: जो भी कर ले, जिस तरह भी वो कर ले हैं कि मतलब तुसी मैं ना सवाल एक पूछा सीगा कि इंसान की सबसे बड़ी जिम्मेदारी क्या है। अच्छा हाँ ठीक कह रहे हैं, अज मैं सोचिया सी माहौल बनावांगा इस तरह करके ना
0: फाने की तरफ, बत्ती गई जे,
1: ये क्यों है,
0: अब बन गया माहौल, बत्ती चली गई। तुसी सुना लो अफसाना।
1: नहीं की मतलब
0: दुआ करे जल्दी लाइट आ जाए,
1: अल्लाह करे बस आ जाएगी आ जाएगी। पानी नहीं ना ले आए तुसी?
0: पानी आ जाता है।
1: अच्छा अच्छा ये जो है ना रीच के हवाले से तो बातें होती रहेंगी, हम उस पर हम बात करेंगे, लेकिन हम ना हम आराम से बैठ के बात करेंगे या फिर लेट के बात करेंगे। हैं आ गई है, आ गई। नहीं मैंने कहा है कि जब इंसान पॉजिटिव एटीट्यूड के साथ आए ना, जब इंसान मुकम्मल मस्बत अंदाज में मस्बत सोचों के साथ आए तो सब चीजें जो है ना वो ठीक हो जाती हैं।
0: रहमान अनवर साहब जो है ना जी
1: जी,
0: इनकी एक क्वालिटी ये है, इनके साथ आप बैठे हो, अभी ये बैठे हैं, दो चार बातें होंगी ना, चौथी बात पे ना कुर्सी छोड़ के नीचे लेट जाना। और मैं देख के सोच रहा
1: दोस्तों दरअसल ये मैं
0: अच्छा नहीं होता उस तरह, फिर हाथ मार के पांव मार के हंसते रहने, गलते हंसी आए ना आए लेकिन रहमान के रिएक्शन पे शदीद हंसी आती।
1: नहीं नहीं वाकई में मैं या तो बहुत कम हंसता हूं, लेकिन अगर मुझे हादसा आ जाए, मुझे हंसी आ जाए, फिर उसके बाद जो है ना वो मेरे लिए उस जगह पे साकित होकर बैठकर ऐसे करके हंसना मुश्किल हो जाता है मेरे लिए ना, एक ऐसा लगता है कि जैसे कि ये जमीन, अब मैं इस जमीन का हूं, ये जमीन मेरी है, मैंने इसके ऊपर लेटना है, कूदना है, सब कुछ करना है, मैं ऐसे करके हंसता
0: हूं। कलम शो के बाद फारिग हुए, मुझे काम था, मैं साथ काम कर रहा था, रहमान साहब बैठे हुए थे और वो इन्होंने धमा चौकड़ियां मचाए रखी।
1: हाँ ऐसा ही है,
0: देखी है फर्श ना टूट जाए बस।
1: हाँ हाँ नहीं मतलब बहुत बहुत मजा आया, कल हम तकरीबन 4:15 तक बैठे हैं, अजाने हो रही थी,
0: हुआ तो फिर उसके बाद हम
1: यस मतलब बस उसके बाद आने ही वाले थे वसीम भाई बाहर प्रोग्राम करके।
0: मुझे तो याद ही नहीं रहा था,
1: 15 मिनट रह गए थे वो प्रोग्राम करके आने वाले थे, क्योंकि मैं यहाँ पे लिख रहा था, बाकी जो है ना यहाँ पे मामलात लिखने वाले भी तो होते हैं ना।
0: एक चले जी, आपने क्या सवाल किया था,
1: इंसान की सबसे बड़ी जिम्मेदारी क्या है?
0: इंसान की सबसे बड़ी जिम्मेदारी है इंसान बनना।
1: हाँ इंसान तो बनता है,
0: संजीदा जवाब है।
1: नहीं मुझे लग नहीं रहा
0: है
1: नहीं, जब भी मैं आपके साथ बैठता हूं
0: इंसान पैदा हो गए आप।
1: हाँ
0: बाहैसियत वजूद इंसान तो पैदा हो गए,
1: उनको वड्डी गल आन लगी है ना,
0: बाहैसियत वजूद तो आप पैदा हो गए इंसान। हाँ। लेकिन इंसान
1: इस मादी दुनिया में आ गया मैं, यस इस जिस्म में आ गया मैं।
0: इंसान बनना
1: हाँ
0: एक प्रोसेस है जिसका ताल्लुक आपके वजदान से है, आपके शऊर से है, आपके लाशऊर से है।
1: हाँ, बिल्कुल।
0: आपके तजर्बात से है,
1: वाह वाह।
0: आप जो चीजें देखते हैं सीखते हैं उनमें किस कदर आप हैवानियत से परहेज करते हैं जिसको हम कह रहे होते हैं
1: हाँ।
0: नफ्से जो दो तरह,
1: अमारा नफ्से
0: अमारा कह लें
1: या लवामा कह लें,
0: हैवानी कह लें,
1: हैवानी कह लें, यस।
0: उससे हट के उससे बच के वो चीजें करनी जो कि एक्चुअली ज़ाब्ता हयात की शक्ल में आप तक पहुंची हैं और जिससे नफा हो आपकी जात से,
1: आपकी जात से नफा हो
0: दूसरों को।
1: हाँ
0: تم میں سے بہترین وہ ہے,
1: یہ ہے ذمہ داری
0: جس کی ذات سے دوسروں کو نفع پہنچا, اور تب آپ انسانیت کے درجے پہ فائز ہوتے ہیں. اور انسانیت کے درجے پہ فائز ہوں گے تبھی جب آپ انسان بنیں گے, ورنہ خالق نے سورہ بقرہ میں کہا کہ زمین پہ رینگنے والے کیڑے یا ان سے بھی بدتر ہیں آپ. اور اس سے پہلے بات کی تو کیا, سمن بکمن امیون, گونگے بہرے اندھے ہیں, ہیں تو دیکھنے میں انسان ہے
1: بالکل بالکل.
0: پھر آگے چل کے پھر کہا کہ نہیں کیڑوں کی مانند ہیں, اس سے بھی بدتر ہے. سو پیدا ہونا آرٹ نہیں ہے, واٹ یو بیکم دس از دی آرٹ.
1: یس
0: یو پروو اٹ, دس از دی ریسپانسبلٹی, اس پہ آپ نے چلنا ہے. اور وہ پھر جو بات کی جاتی ہے نا کہ ہم نے جنوں انس کو پیدا کیا کس کے لیے, عبادت کے لیے.
1: عبادت کے لیے.
0: عبادت محض رکوع و سجود کا نام نہیں.
1: جی ہاں بالکل.
0: صبح سے شام تک کے جتنے بھی اعمال آپ کرتے ہیں ان سے خدا کی بنائی ہوئی مخلوقات, I'm not saying کہ صرف انسان, مخلوقات کو آپ کی ذات سے جس قدر ممکن ہو آپ فائدہ پہنچا رہے ہیں, تو آپ اس مقام پہ پہنچ چکے, آپ نے ذمہ داری کا حق ادا کر دیا.
1: یس, یہ خوبصورت جواب ہے. یہ مطلب کہ فائنل جو
0: میری ناقص عقل کے مطابق یہ ہے, تو باقی آپ اب لسنر آپ کو
1: ختم کر دوں گا. نہیں, بہت خوبصورت پوائنٹ آپ نے واضح کیے ہیں, اور بالکل وہ کیا کہتے ہیں کہ سچے, بالکل ایسے جو کہ قرآن سے جب کوئی بات کر دی جائے تو وہ حتمی ہو جاتی ہے. اور ہم وہ لوگ ہیں, بہت اچھا لگتا ہے یہ چیز بار بار کوٹ کر کے, بار بار سوچ کر بھی, کہ کچھ لوگ ایسے ہیں جو اپنے ہر مسئلے کو, ہر پرابلم کو, ہر ٹاپک کو, خوشی ہو وہ, غم ہو, کچھ بھی ہو, اس کو, اس کا جو بھی حصہ ہوتا ہے وہ قرآن سے نکالنے کی کوشش کرتے ہیں, اور اپنے آپ کو ان تعلیمات پر لانے کی کوشش کرتے ہیں جس کے ذریعے سے ہم اپنے آپ کو پروف کر سکیں اس جہان میں جا کر کہ ہم نے اپنا حق ادا کیا.
0: وہ جو yes. آپ نے بات کی, اس سارے کانٹیکسٹ کو دیکھتے ہوئے نا, ایک آخری بات میں کہوں گا.
1: یس yes.
0: کہ پتا نہیں تانو مینو چتر بڑے پینے چتر بڑے پینے.
1: نہیں, میں تو یہ میں ساتھ لے کے, یہ
0: جو احکامات ہیں نا وہ جو بتا رہے ہیں نا, وہ یہ کہتے تانو چتر بڑے پینے لے, تسی باز نہ آنا, انسان نہ بننا.
1: یہ اسی اولی گل کر رہے ہیں نا جڑے گل والی. نہیں نہیں, کوئی پتہ نہیں ہے کہ کون سی ایک ادا, کون سی ایک چیز, کون سا ایک عمل ہم سے ایسا ہو گیا جو اسے پسند آ جائے. ہمیشہ اپنے آپ کو نا اس چیز میں رکھنا چاہیے کہ رب جو ہے نا.
0: اچھا, جاتے جاتے پھر میں یہاں پہ ایک حدیث مبارکہ کا وہ حوالہ دے
1: جی
0: اس بات
1: بالکل
0: طرح سے جو آپ نے بات کی ہے. ہنسی مذاق ٹھیک ہے, چلتا ہے.
1: ہاں ہاں بالکل بالکل,
0: ہم ہنستے ہیں, مذاق کرتے ہیں, سو باتیں ہیں ہم نے آپس میں کی ہیں, کسی اس کے ریفرنس پہ یہاں پہ ہماری ڈسکشن چل پڑتی ہے. بٹ
1: ہاں بالکل, ایسے
0: جو بات جس کانٹیکس میں آ گئی.
1: جی,
0: سرکار ساتھ میں آپ نے اپنے اصحاب کو بٹھایا, ان سے بیٹھ کے گفتگو کرے اور کہا کہ تمہیں پتہ ہے ماں کی گود میں کتنے بچے بولے. ماں کی گود میں 3 بچے بولے. میں ایگزیکٹ نہیں, تھوڑا سا وہ مفہوم کے اندر,
1: مفہوم یس. ہاں,
0: کہا ایک حضرت عیسیٰ,
1: یس
0: ٹھیک ہے جی, ایک حضرت یوسف کی گواہی میں بولا,
1: بالکل,
0: اور ایک بچہ وہ بولا جس کی ماں اس کو چراہے میں لے کے بیٹھی تھی. وہاں سے ایک شاہ سوار گزرا, بڑا خوبصورت تھا, چہرے پہ محراب, لوگ بڑا جھک کے اسے سلام کرے. ماں نے دعا کی, یا اللہ میرے بیٹے کو اس جیسا بنانا. بیٹا بولا کہ مالک مجھے اس جیسا مت بنانا. پرہیزگار اپیرنٹلی, سارے فارمولے, سارے کوڈ, جتنی ریکوائرمنٹس تھی پوری. وہاں سے ایک فاشا گزری اور ماں نے کہا کہ مالک میرے بیٹے کو اس جیسا مت بنانا. بیٹے نے کہا مالک مجھے اس جیسا بنانا. تب ماں نے تعجب کیا کہ کیوں, کہا وہ بظاہر اچھا ہے, خدا کے ہاں مقبول نہیں.
1: ظاہری طور پر
0: خدا کے ہاں وہ مقبول نہیں, بظاہر غلط ہے, خدا کے ہاں اس کا مقام ہے. कुछ अमल ऐसे होते हैं जो आपकी ज़ात तक होते हैं, नोबडी नोज वो कौन से हैं जिन्हें खुदा पसंद करता है।
1: बिल्कुल ऐसे।
0: और मेरे अंदर से एक आवाज़ ये आती है कि सबसे बड़ा अमल है इंसानियत के दर्जे पे फाइज होकर इंसानों के दर्द को
1: समझने की कोशिश करना,
0: मदद करना।
1: यस बिल्कुल ऐसे ही।
0: That's it. And this is all from my side. Thank you very much, everyone.
1: Thank you very much, Docs. मुझे हमेशा बहुत अच्छा लगता है। इस तरह करेंगे बुध को फिर दोबारा बैठे।
2: मैं बैठ जाऊँगा।
1: Thank you very much. अपना ख्याल रखिएगा और वो इंतजार कर रहे होंगे घर वाले, आराम से चीजी लेके नहीं खानी कहीं से। अच्छा ओके थैंक यू। चीजी लेके नहीं खानी ठीक है। ऑलराइट जी, वंस अगेन वेलकम बैक। अच्छा लगता है, तड़का बीच में लग जाता है, मजा आता है। ये एक ट्रैक शामिल करते हैं, वापस आते हैं, आपने कहीं जाना नहीं। याद रखिएगा पूरे 10 मिनट के बाद अफसाना शामिल करूंगा।